0: The following program is a repeat. Some dates and information may no longer be relevant.
1: Namaste, Nepal.
2: नमस्कार प्रिन्स मिडियाको 96.9 FM मार्फत हजुरहरूसँग जोडिनको लागि आइसकेको छु म पुरु थिम्सिना नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम नमस्ते नेपाल मार्फत हजुरहरूसँग हामी समसामयिक खबर जानकारीहरू कुराकानी अनि मिठा मिठा गीत सङ्गीतहरू लिएर आउने गर्दछौँ श्रोता प्लेन्स मिडियाको 96.9 FM मार्फत यहाँहरू कार्यक्रम नमस्ते नेपालसँग सोमबार बेलुका 8 बजे प्रत्यक्ष रूपमा जोडिन सक्नुहुनेछ यति लामो समयदेखि हजुरहरूले दिनुभएको साथ सहयोगको लागि धन्यवाद दिँदै आजको कार्यक्रम सुरु गर्ने अनुमति चाहन्छु

अनि यो सुजन चापा एको एकदमै मिठो गीतसँगै फेरि पनि स्वागत गर्छु कार्यक्रम नमस्ते नेपालमा, र म पुरुतिम सिन्हा आइसकेको छु। यो सुजन चापागाईको गीत, सुमधुर गीत मैले बजाउनुको मुख्य कारण के पनि हो भने, सुजन चापागाई चाहिँ चाँडै नै न्युजिल्यान्ड आउँदैछन् आफ्नो टिमसहित, सुजन एन्ड इन्फिनिटी ब्यान्डमा, र त्यो ब्यान्डले चाहिँ अब डिफ्रेन्ट सिटिजहरूमा चाहिँ कन्सर्ट गर्ने भएको छ न्युजिल्यान्डको। त्यसमध्ये चाहिँ हामी अहिले क्राइस्टचर्चबाट यो कार्यक्रम प्रसारण हुँदै गर्दा क्राइस्टचर्चवासीलाई र साउथ आइल्यान्डवासीलाई पनि खुसीको खबर के छ भने, हाम्रो सुजन चापागाईको कन्सर्ट चाहिँ क्राइस्टचर्चमा पनि हुने भएको छ, र 25 जुलाई, जुन चाहिँ शनिबार पर्छ जस्तो मलाई लाग्छ, म डबल चेक पनि गर्छु, 25 जुलाई

0: शनिबार नै परेको छ र शनिबारको दिन चाहिँ सुजन चाबागे एन इन्फिनिटीको कन्सर्ट हुँदैछ क्राइस्ट चर्चमा र सेलिब्रेसन सेन्टर भन्ने भेन्यू छ र त्यो त्यो जानकारी पनि प्रस्तुत गर्दै सुजन चाबागेको एउटा गीत पनि मैले प्रस्तुत गरिहालेँ भर्खरै र तपाईँहरूलाई चाहिँ सुजन चापकाईको गीत कतिको मनपर्छ कमेन्ट छोड्नु होला मेरो फेसबुकमा मैले भर्खरै पोस्ट पनि सेयर गरेको छु आजको आजको एपिसोड सम्बन्धी
1: तपाईँहरू सुन्दै हुनुहुन्छ नमस्ते नेपाल
0: र नमस्ते नेपालमा म सधैँभरि न्युजिल्यान्डमा बस्ने सम्पूर्णलाई चाहिँ केही काम लाग्न सक्ने खालको अपडेटहरू सेयर गर्ने गर्छु त्यसै क्रममा चाहिँ केही अपडेटहरू छन् विशेष गरी चाहिँ यो क्राइस्टचर्चमा बस्नु हुने एनएनजेड एफएससी बाट चाहिँ केही आफ्नो क्यालेन्डर पनि सार्वजनिक भएको थियो र एनएनजेड एफएससी चाहिँ हाम्रो नमस्ते नेपाल कार्यक्रमलाई चाहिँ स्पोन्सर गर्ने होइन इनिसिएट गरेर यसलाई चलाउने संस्था पनि भएको भएर त्यसको लागि धन्यवाद त छँदैछ र त्यसको क्यालेन्डरको बारेमा पनि म थोरै कुरा गर्छु र जुन महिनामा चाहिँ 27 जुनमा चाहिँ एनएनजेड एफएससी ब्याडमिन्टन टुर्नामेन्ट हुँदैछ अनि जुलाईको 18 चाहिँ एनएनजेड एफएससी विन्टर फेस्ट हुँदैछ सेप्टेम्बरको 12 एनएनजेड एफएससी तिजको कार्यक्रम छ अक्टोबरमा चाहिँ अक्टोबर 17 चाहिँ दसैँको पिकनिक छ र नोभेम्बर 7 र 8 चाहिँ देउसी भैलोको कार्यक्रम चाहिँ रहेको छ
1: तपाईँहरू सुन्दै हुनुहुन्छ नमस्ते नेपाल
0: र विशेष गरी एनएनजेड एफएससी विन्टर फेस्टिभलको कुरा गर्नुपर्दाखेरि चाहिँ विन्टर फेस्टिभल चाहिँ बिहान 10 बजीदेखि बेलुका 5 बजीसम्म एउटा फुल अन कार्यक्रम छ होइन त्यसमा चाहिँ एकदमै राम्रो कुराहरू के छ भने म्याराथुनहरू पनि छ होइन म्याराथुन छ फुटबलको सो डाउन्सहरू छ डोरी तान्ने टग वारहरू छ अनि रनिङ कम्पिटिसनहरू छ खानेकुराहरूको व्यवस्था हुन्छ अनि त्यस्तै खालको चाहिँ विभिन्न किसिमको कार्यक्रम छ र यो चाहिँ रिकार्टन हाई स्कुलमा चाहिँ यसको छ यसको भेन्यू चाहिँ तोकिएको छ
2: नमस्ते नेपाल नमस्ते नेपाल
0: नमस्ते नेपालमा चाहिँ यो जानकारी पछि अब अर्को गीततर्फ नै लागौँ र गीतमा चाहिँ अब यो अर्को गीत मैले बजाइरहेको चाहिँ महेश काफ्ले र अस्मिता अधिकारीको छ गीत सुनौँ त्यसपछि बाँकी चर्चा गरौँ
3: बिहे गर्दा त निकालिहाल्छु नि

0: लजावती झार भन्ने भर्खरै तपाईँले सुन्नुभएको गीत चाहिँ यो गीत महेश काफ्ले र अस्मिता अधिकारीले गाउनुभएको गीत हो र महेश काफ्ले र अस्मिता अधिकारी अहिलेको युवा जोडी एकदमै पपुलर र प्लेब्याक सिङ्गिङमा पनि धेरै गीतहरू सुनिन्छ उहाँहरू पनि न्युजिल्यान्ड आउने कार्यक्रम रहेको छ र क्राइसिसमा चाहिँ आउने टुङ्गो लागिसकेको छ करिब करिब दसैँको समयमा चाहिँ उहाँहरूको कन्सर्ट हुन्छ र यो कन्सर्टसँगै चाहिँ शिव परिवार उहाँहरू आउँदै गर्दाखेरि शिव परिवार पनि आउँदै हुनुहुन्छ त्यही टोलीमा र एउटा ग्रान्ड रमाइलो हुनेवाला छ न्युजिल्यान्डमा चाहिँ बस्नुहुने सबैजनालाई अब दसैँमा जसले नेपाल घर जान पाउनुहुन्न उहाँहरूको लागि चाहिँ यहीँ बसेर कन्सर्ट सुनेर रमाइलो गर्ने एउटा मौका पनि हुनेछ
1: नमस्ते नेपाल नमस्ते नेपाल
0: र अब अर्को जानकारीतर्फ लागौँ र अर्को जानकारीमा चाहिँ के छ भन्दाखेरि विशेष गरी कन्सर्टकै कुरा गरौँ अघि मैले सुजन चापागाईको कन्सर्ट चाहिँ क्राइस्टचर्चमा 25 जुलाईमा हुने भनेर त भने तर अकल्यान्डमा होइन मेरो हाम्रो नमस्ते नेपाल कार्यक्रम क्राइस्टचर्च बाहिरबाट सुन्दै हुनुहुन्छ अनलाइनमा भने चाहिँ र अकल्यान्डमा पनि कन्सर्ट हुने कन्फर्म भइसकेको छ र अकल्यान्डमा चाहिँ 20 जुलाईमा छ र 20 जुलाईमा हुने भएको भएर चाहिँ त्यहाँ नर्थ आइल्यान्डबाट अकल्यान्डको वरिपरिबाट चाहिँ तपाईँहरूले के अरे स्टुडियो द भेन्यू कारङ्गा हापे रोडमा चाहिँ हुँदैछ र यो जानकारी मैले राख्न चाहेँ सुजन चापागाई एन्ड द इन्फिनिटीको विषयमा नमस्कार प्रिन्स मिडियाको 96.9 FM मार्फत हजुरहरूसँग जोडिनको लागि आइसकेको छु म पुरु थिम्सिना नेपाल र अब एउटा गीत राख्दैछु म त्यसपछि फेरि जोडिनेछौँ

न भेटी यो एकदमै सुमधुर गीत शिव परियारले गाउनुभएको गीत र शिव परियार मैले अघि भनिहालेँ दसैँको टाइममा चाहिँ हामीले न्युजिल्यान्डमा भेट्न पाउनेछौँ उहाँको कन्सर्टको तयारी चाहिँ भइरहेको छ यहाँ क्राइसिसको लागि र अब कार्यक्रमको क्रममा एउटा रमाइलो मलाई रमाइलो लागेको रोचक जानकारी तपाईँहरूलाई पनि रमाइलो लाग्न सक्छ एउटा जानकारी चाहिँ के भने भर्खरै आजको बिदा जुन न्युजिल्यान्डमा थियो आजको बिदा चाहिँ राजाको जन्मदिन होइन किङ्स बर्थडे भनेर चाहिँ बिदा थियो अनि जुनमा चाहिँ बर्थडे छ होइन वास्तवमा चाहिँ अब राजा अहिलेको चार्ल्स राजाको त जन्मदिन 14 नोभेम्बरमा हो नि त होइन तर किन जुनमा मनाइन्छ त भन्ने विषयमा चाहिँ हामीले विशेष गरी मैले चाहिँ के गेस गरेका थिएँ भने पक्कै पनि अब रानीको जन्मदिन मनाउँदै आएको भएर अब रानीकै टाइममा चाहिँ बिदा दिए होला त्यही टाइममा चाहिँ मनाएको होला भन्ने चाहिँ मैले अन्दाज गरेका थिएँ होइन तर त्यस्तो नभएर होइन वास्तवमा चाहिँ के रहेछ भने बेलायतमा चाहिँ पहिलेदेखि नै राष्ट्र प्रमुखको जन्मदिन चाहिँ जुन महिनामा मनाउन थालिएको रहेछ होइन किन भन्दाखेरि चाहिँ अब मौसम चाहिँ एकदमै नोभेम्बरको समयमा चाहिँ खराब हुने भएको भएर जुन महिनामा मनाउँदा चाहिँ एकदम राम्रो हुने भएको भएर त्यो चलन चलेको रहेछ अनि वास्तवमा रानी एलिजाबेथको जन्मदिन भयो भने अप्रिलमा पर्ने रहेछ जुनमा नपरेर र यो कुरा चाहिँ मलाई पनि एकदमै इन्ट्रेस्टिङ लागेछ अनि त्यही कुराको कन्टिन्युएसन हुँदै गर्दाखेरि चाहिँ जुनमा मनाइने अनि त्यो भन्दैमा अब सबैतिर जुनमा मनाइन्छ भन्ने होइन यो हरेक देशहरू जति पनि देशले चाहिँ युकेको राजा रानीलाई होइन युकेको राजसंस्थालाई मान्नुहुन्छ उहाँ ऊ देशहरूमा चाहिँ फरक फरक दिनमा चाहिँ त्यो बिदा मनाइने या भनौँ जन्मोत्सव मनाइने चाहिँ हुनसक्छ।

यो रमाइलो कुराकानी सहितसँगै अब म अर्को गीत राख्न गइरहेको छु र तपाईँहरूले पक्कै पनि गेस गरिसक्नु भएको होला मैले कुन गीत राख्दैछु भनेर ब्याकग्राउन्डमा बजेको म्युजिक सुनेर।

स्वास्थ्य नेपाल रेडियो कार्यक्रमको आजको एपिसोड सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को हप्ता सोमबार बेलुका 8 बजे पनि म तपाईँहरूसँग प्रत्यक्ष जोडिन आउने नै छु। यदि यो एपिसोड फेरि सुन्न चाहनुहुन्छ भने NNZFSC को वेबसाइट र फेसबुक ग्रुपहरूमा प्रसारण भइसकेका पोडकास्टका लिङ्कहरू भेट्न सक्नुहुनेछ। अर्को हप्तासम्मको लागि म बिदा चाहन्छु, हजुरहरूकै होस्ट पुरु तिम्सिना।